0: Sufi sings who? That which is, that which was, that which will be.
1: مسلمانی که داند رمز دین را نساید پیش غیر الله جبین را اگر گردون به کام او نگردد به کام خود بگرداند زمین را این رادیو FM 92.6 است بشنوید جهان یوسی پی
2: ایک نیا انداز
3: ایک نئی سوچ
2: ایک نئی پہچان
3: ایک نئی لگن
2: یو سی پی میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان
3: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے
2: اور جہاں باتیں ہوں مستقبل کی معلومات کی اور بحث و تکرار ہو آنے والے وقت کی
3: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں یو سی پی نمبر ون
2: جب ملتی ہے لگن
3: محنت
2: کامیابی اور خلوص
3: تو بنتی ہے
2: یو سی پی کی دنیا
3: آپ سن رہے ہیں ایف ایم 92.6
2: سنتے رہیے
4: السلام علیکم سامعین میں ہوں آپ کا میزبان شازیب مرزا اور آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا فیکلٹی آر میں آپ سب کو بہت بہت خوش آمدید آج کے خصوصی پروگرام میں ہمارے ساتھ موجود ہیں فیکلٹی آف انجینئرنگ سے ڈاکٹر محمد کامران سلیم السلام علیکم سر
5: وعلیکم السلام
4: سر کیسے ہیں آپ
5: الحمدللہ
4: سر بہت شکریہ آپ کا آپ نے ہمارے لیے وقت نکالا میں اپنے سامعین کو بتاتا چلوں کہ ڈاکٹر کامران ایسوسیٹ پروفیسر ہیں فیکلٹی آف انجینئرنگ میں ساتھ ہی ساتھ فاؤنڈر ہیں یو سی پی اسپیس ریسرچ سینٹر کے ڈاکٹر صاحب تھوڑا سا اپنے بارے میں ہمارے سامعین کو بتائیے گا کہ آپ کیا کام کر رہے ہیں اور کیسے کر رہے ہیں
5: جی بالکل شہزیب میں نے اپنی انڈر گریجویٹ کی تھی الیکٹریکل انجینئرنگ میں 2004 میں اس کے بعد میں ایم ایس سی کے لیے چلا گیا تھا سویڈن میں جہاں پر میں نے ایم ایس سی الیکٹریکل انجینئرنگ کی ساتھ میں میں نے ایک سال یورپین اسپیس ایجنسی میں جرمنی میں کام کیا جہاں پہ میرا فوکس تھا فارمیشن فلائنگ مشنز کے اوپر اور اس کے بعد میں نے واپس آ کے پاکستان میں 2007 میں اسپارکو کو جوائن کیا جو ہمارا نیشنل اسپیس سینٹر ہے اور وہاں پہ میں نے 2011 تک سرو کیا اور ڈفرینٹ سیٹلائٹ پروٹوٹائپنگ کے اوپر کام کیا جو پاکستان اس وقت پروجیکٹس پہ کام کر رہا تھا وہاں پر میں نے اپنی فیڈ بیک دی اس کے بعد اسی دوران مجھے ایم پی ایچ ڈی کا اسکالرشپ ملا کنگ ساؤتھ یونیورسٹی سے اور اس کے لیے میں نے پرسیو کیا اور 2016 میں مجھے پی ایچ ڈی کی ڈگری ملی تھی کنگ ساؤتھ یونیورسٹی میں اور میرا کام تھا ریڈارس کے اوپر فارمیشن فلائنگ کے اوپر اور ڈفرینٹ اینٹیناز کے اوپر جو کہ آپ ریڈارس میں اور اٹانومس وہیکلس کے اندر یوز کر لیتے ہیں وہاں پر یوز کر سکتے ہیں واپس آ کے میں نے 2017 میں یو سی پی کو جوائن کیا ایز اے اسسٹنٹ پروفیسر اور آہستہ آہستہ میرا اسپیس میں انٹرسٹ تھا اسپیس ٹیکنالوجی کے ساتھ انٹرسٹ تھا تو میں نے پھر آہستہ آہستہ اپنی لیب ایک ڈیولپ کرنا شروع کی کہ یہاں پر ہم اسپیس ٹیک کے اوپر کام کر سکیں اور کسی طریقے سے میں پھر اسپیس ٹیکنالوجی کی لیب کو اسٹیم ایجوکیشن سے لنک کر لوں کہ جہاں پر ہم سائنس ٹیکنالوجی انجینئرنگ اور میتھمیٹکس کو فروغ دے سکیں پاکستان کے اندر اور 2020 میں مجھے ایسوسیٹ پروفیسر کی پروموشن ملی اینڈ میں نے پھر اس کے بعد ڈفرینٹ جگہوں پہ اپلائی کرتا رہا ریسرچ فنڈنگس کے لیے پروجیکٹس کے لیے پرپوزلس کے لیے اور اس دوران مجھے کیا کہتے ہیں منسٹر آف پلاننگ کی طرف سے رسپانس ملا اسپارکو جو ہمارا نیشنل اسپیس ایجنسی ہے وہاں سے مجھے رسپانس بڑا اچھا ملا ہے اور ہمیں کچھ فنڈنگ بھی ہم لے آئے ہیں اپنے ڈپارٹمنٹ میں جس کے لیے ہم نے شکر گزار ہیں کہ گورنمنٹ نے ہمیں اس کے لیے ایلیجیبل کیا تو اس وقت میں الیکٹریکل انجینئرنگ ڈپارٹمنٹ میں ہوں فیکلٹی آف انجینئرنگ میں ہوں ایسوسیٹ پروفیسر کی پوزیشن میں ہوں اور آلسو فاؤنڈر ہوں اسپیس ریسرچ سینٹر کا جو ہم نے یو سی پی میں ڈیولپ کیا
4: سر یہ جو اسپیس ریسرچ سینٹر ڈیولپ ہوا ہے ظاہر سی بات ہے ایک ریسرچ سینٹر کو ڈیولپ کرتے ہوئے اچانک تو یہ چیزیں ہوتی نہیں ہیں ظاہر سی بات ہے ٹیکس ایئرز آف ہارڈ ورک اینڈ ڈیڈیکیشن جو سیٹ اپ ہوا ہے سارا اینڈ یو آر دا فاؤنڈر آف اٹ سر اس کا تھوڑا بتائیں کہ اس کا ویژن اور مشن کیا ہے اس ریسرچ سینٹر کا
5: تو بیسیکلی اس کا جو ویژن مشن ہم نے سب سے پہلے جو ہمارا مشن ہے وہ یہ ہے کہ بائی ایئر 2030 ہم نے یونیورسٹی میڈ سیٹلائٹ کو لانچ کرنا ہے یہ مین مشن ہے جس کے اوپر ہم کام کر رہے ہیں اب اس کے علاوہ اس کے ہم نے چھوٹے چھوٹے اور ہم نے مشنز رکھے ہوئے ہیں جس میں ہمارا آ جاتا ہے کہ اسٹیم ایجوکیشن کو انجینئرنگ کے ساتھ کیسے ہم نے انٹیگریٹ کرنا ہے क्योंकि अब चीज़ इंजीनियरिंग जो है हमारी काफ़ी एडवांस हो चुकी हुई है और ऑन हैंड्स के ऊपर हम चले गए हुए हैं कि बच्चों को प्रैक्टिकल एक्सपीरियंस दिया जाए, ऑन हैंड ट्रेनिंग्स दी जाए, प्रैक्टिकल एक्सपेरिमेंटेशन के साथ उनके कॉन्सेप्ट्स को क्लियर किया जाए। तो बेसिकली यहाँ पर हम डिफरेंट कंपोनेंट्स को, डिफरेंट सिस्टम्स को डिज़ाइन करते हैं और जिनको फर्दर यूटिलाइज करते हैं हम अपने इंजीनियरिंग करिकुलम के अंदर। तो ये हमारा मिशन।
4: अच्छा अच्छा, तो डॉक्टर साहब एक आम लिसनर के लिए, जैसे आपको तो ज़्यादा इन चीज़ों का पता है, तो मेरे जैसे एक आम लिसनर के लिए अक्सर एक कैन सेट की एक टर्म यूज होती है इंजीनियरिंग के अंदर, एक आम लिस्ट है, एक आम शख्स की जुबान में आप कैन सेट को किस तरह एक्सप्लेन कर सकते हैं?
5: बेसिकली कैन सेट जो है ये एक स्टूडेंट सैटेलाइट है। अब एक रियल सैटेलाइट अगर हमने बनाना होगा तो रियल सैटेलाइट की कॉस्ट बिलियंस ऑफ डॉलर्स में हो सकती है, मिलियंस ऑफ डॉलर्स में हो सकती है, डिपेंडिंग ऑन कि उसने क्या ऑपरेशन परफॉर्म करना है। तो हम क्या करते हैं कि बच्चों को स्टार्ट करने के लिए एक कैन सेट डेवलप करते हैं। वो कैन सेट क्या होता है, जो सोडा कैन आपका होता है, पेप्सी का कैन है, कोका कोला का कैन है, वो साइज होता है, और उसके अंदर आप एक जो बेसिक सैटेलाइट के जितने भी सब सिस्टम्स होते हैं, कम्युनिकेशन कैसे हो रही है, कैमरा मॉड्यूल लगा हुआ है, डिफरेंट सेंसर्स लगे हुए हैं, वो तमाम सेंसर्स वगैरह उसके अंदर लगे होंगे, और वो सारे आप फिर ग्राउंड स्टेशन एक छोटा सा बिल्ड करते हैं लैपटॉप पे और उसको एंटीना के साथ आप कम्युनिकेट करवाते हैं, और सारा काम जो एक सेटेलाइट से आप लॉन्ग डिस्टेंस पे कर रहे होते हैं आप एक लैब एनवायरनमेंट के अंदर बैठ के कैन सेट के साथ कम्युनिकेट करते हैं। तो इसमें एक स्टूडेंट जो है वो एक पूरे प्रोसेस से गुजर जाता है कि उसको सेटेलाइट के बेसिक सब सिस्टम्स के बारे में एक बहुत अच्छी अंडरस्टैंडिंग डेवलप,
4: यानी वो एक रॉकेट का प्रोटोटाइप कोई चीज,
5: सैटेलाइट
4: का प्रोटोटाइप,
5: बिल्कुल सैटेलाइट का स्टूडेंट प्रोटोटाइप बना लेते हैं और उसको फिर वो आस्ता आस्ता फिर एडवांस करते रहते हैं। और ये काम हम अपनी लैब में भी करते हैं और बेशुमार किस्म की हमने सैटेलाइट्स डेवलप किए हुए डिफरेंट पेलोड्स के साथ, डिफरेंट मिशंस के साथ, डिफरेंट सेंसर्स उसमें लगा के बच्चों को हम फिर सिखाते हैं और फिर वो चीज को आगे यूटिलाइज करते हैं अपने कोर्सेज।
4: तो डॉक्टर साहब जब भी एक स्पेस रिसर्च सेंटर की बात होती है, स्पेस की बात होती है, तो सबसे पहले इंसान के जहन में आती है रॉकेट, एक स्पेसशिप, दूसरे सयारों पे जाना, ठीक है। तो इसके अंदर देखा जाए तो, लेकिन जब देखा जाए तो स्पेस या रिसर्च इससे बहुत ज़्यादा वसी है, बहुत वास्ट इसकी रिसर्च है, लेकिन देखा जाए तो बेसिक कॉन्सेप्ट भी जो रॉकेटरी का है वो भी नहीं पता लोगों को। तो थोड़ा बताइएगा हमारे आम लिसनर्स के लिए कि रॉकेटरी असल में है क्या।
5: बिल्कुल सही। तो बेसिकली जो है रॉकेटरी जो है वो हमें रिक्वायर्ड होती है स्पेस को एक्सेस करने के लिए। तो इसके ऊपर भी हम यहाँ पर थोड़ा बहुत काम करते हैं, हमारे स्टूडेंट्स काम करते हैं। अब बेसिकली जो कैन सेट का एक्सपेरिमेंट का जिक्र हो रहा था, तो वो कैन सेट का एक्सपेरिमेंट इंटरनेशनल लेवल पे इसी तरह ही वो परफॉर्म करते हैं कि आप वो स्टूडेंट सैटेलाइट जो होता है उसको आप एक रॉकेट के अंदर इंसर्ट करते हैं और यूजुअली वो उसको हम मॉडल रॉकेट बोलते हैं, और उसको डिजाइन किया जाता है 1 किलोमीटर के एल्टीट्यूड को अचीव करने के लिए। यानी कि बेसिकली आप अपने कैन सेट को या जो स्टूडेंट सैटेलाइट आपने बनाया होता है उसको उस रॉकेट के अंदर डालते हैं, वो रॉकेट जो है लॉन्च किया जाता है, वो 1 किलोमीटर के एल्टीट्यूड पे जाता है और वहां से वो आपके कैन सेट को, जो स्टूडेंट सैटेलाइट आपने बनाया हुआ उसको वो डिप्लॉय करता है। अब पैराशूट के साथ फिर वो आपका कैन सेट भी नीचे आ जाता है और रॉकेट भी जमीन पे आ जाता है। ये दोनों चीजें रीयूजेबल होती हैं।
4: अच्छा अच्छा,
5: दोनों चीजें रीयूजेबल होती हैं और आपके ड्यूरिंग दिस फ्लाइट में आप क्या करते हैं, एक स्टूडेंट के साथ जो एक्सपेरिमेंट में जो सीखता है वो ये सीखता है कि आपने एक सैटेलाइट को लॉन्च करना है तो लॉन्चिंग में क्या क्या प्रॉब्लम्स आएंगी, वाइब्रेशन है, शॉक है, डिफरेंट चीजें हैं जिसको वो हैंडल कैसे करेगा, और इसी तरह सैटेलाइट लैंड हो रहा है, फर्ज करें वो चांद पे लैंड हो रहा है या मार्स में लैंड हो रहा है या इवन अर्थ पे दोबारा लैंड हो रहा है, तो उस लैंडिंग के अंदर क्या क्या प्रॉब्लम्स आते हैं और कैसे आप उसको ग्राउंड स्टेशन के साथ कम्युनिकेट करते हैं। तो ड्यूरिंग दिस कैन सेट ऑपरेशन या एक्सपेरिमेंट आप इन तमाम प्रोसेस से एक स्टूडेंट को गुजारते हैं जो कि बहुत यूजफुल होता है इंजीनियरिंग स्टूडेंट्स के लिए।
4: अच्छा अच्छा, तो डॉक्टर साहब हमने फिलहाल आप में सारी रिसर्च सेंटर, विजन, मिशन, कैन सेट, रॉकेटरी के बारे में जाना है। अभी बहुत सी बातें जो आपसे मजीद करनी है, आपका वक्त में मजीद चाहिए होगा, लेकिन उससे पहले हम एक लेंगे छोटा सा ब्रेक। सामने हमारे साथ कनेक्टेड रहिएगा, इंशाल्लाह आपसे मिलते हैं छोटे से ब्रेक के बाद।

0: موسیقی کے سر اور تان، سر اور تان، ڈراموں کے گرم لہجے اور تکرار، اور تکرار، سیاست سے دور لیکن مستی کے پاس، مستی کے پاس، صرف ایف ایم 92.6 یو سی بی کی دنیا.
1: ویلکم بیک ٹو فیکلٹی. اور ہمارے ساتھ موجود ہیں ڈاکٹر محمد کامران سلیم. ڈاکٹر صاحب، آن گوئنگ جو ہماری ساری کنورسیشن چل رہی تھی، ابھی تک ہم نے جو ساری بات، ایک ویژن سیٹ تھا اپنے، ایک یو سی بی کے اندر ریسرچ سینٹر بنا، اب ہم نے کین سیٹ کے بارے میں جانا. تو مزید اگر اس کے اندر ہم ڈیپ سرچ کریں تو ایک فلوٹ سیٹ، فلوٹ سیٹ یعنی ایک فلوٹنگ سیٹلائٹ کا بھی ایک کانسیپٹ ہے. تو ہمارے جو لسنرز ہیں جو اس ریسرچ کے اندر یا اسپیس کے اندر انٹرسٹیڈ ہیں یا جو بگنرز ہیں، ان کے لیے تھوڑا بتائیں کہ یہ فلوٹ سیٹ ہوتا کیا ہے.
2: بیسیکلی فلوٹ سیٹ کا جو ہمارا مشن تھا، یہ اسٹارٹ ہوا تھا 2021 میں جب ہم نے یونیورسٹی آف وزبرگ جرمنی کے ساتھ کولیبریشن میں کام کرنا شروع،
1: یو سی پی
2: نے، بالکل. تو وہاں پہ ہمارے پروفیسر ڈاکٹر سرجیو مونٹیگرو اور وہاں پر یہ ہیں وہاں پہ چیئر اپنے سیٹلائٹ سسٹمس کے. تو ان کے ساتھ ڈیورنگ دس کولیبریشن ہم نے فلوٹ سیٹ کے اوپر کام شروع کیا. اور فلوٹ سیٹ بیسیکلی کیا ہے کہ سیٹلائٹ کو ہم نے ایک آرٹیفیشیل انوائرمنٹ کریٹ کیا ہوا ہے کہ جس کے تھرو ہم اپنے سیٹلائٹ کو ایک فرکشن لیس انوائرمنٹ میں پلیس کرتے ہیں. جس طرح اسپیس میں آپ ایک فرکشن لیس انوائرمنٹ میں ہوتا ہے کہ جہاں پہ کوئی فرکشن نہیں ہے، وہ فریلی موو کر رہا ہوتا ہے. تو یہ ایک ایئر بیئرنگ یونٹ کے اوپر آپ سیٹلائٹ کو فلوٹ کرواتے ہیں، جس طرح ہوا میں وہ فلوٹ کر رہا ہے. اور اب ہم اس کو کیا کرتے ہیں کہ اس کے ایٹیچیوڈ کو کنٹرول کرتے ہیں. ایٹیچیوڈ کا مطلب کیا ہوتا ہے کہ آپ نے اس کو کلاک وائز روٹیٹ کرانا ہے، اینٹی کلاک وائز روٹیٹ کرانا ہے، کس اسپیڈ پہ روٹیٹ کرانا ہے. اور یہ چیزیں بہت ضروری ہوتی ہیں کہ مثال کے طور پہ جب آپ کا اسپیس میں سیٹلائٹ ہے تو اس نے سن کو پوائنٹ کرنا ہے، گراؤنڈ اسٹیشن کے اوپر انٹینا کو فوکس کرنا ہے. تو یہ سارے آپریشنز وہاں پہ آپ پرفارم کر سکتے ہیں. تو بیسیکلی اس فلوٹ سیٹ کے اوپر ہمارے اسٹوڈنٹس کام کرتے ہیں یو سی پی کے اندر، الیکٹریکل انجینئرنگ ڈپارٹمنٹ کے اندر. اور بیسیکلی سیٹلائٹ کا ایٹیچیوڈ کیسے کنٹرول کرنا ہے، اس کے ساتھ ریڈار کو کیسے انٹیگریٹ کرنا ہے، سولر پینل کو کیسے ڈپلوائے کرنا ہے، اور سن کو کیسے ٹریک کرنا ہے، ان مشنز کے اوپر کام کرتے ہیں.
1: یہ ایک فلوٹنگ سیٹلائٹ کرتا ہے. تو ڈاکٹر صاحب، اگر فلوٹنگ سیٹلائٹ یہ سب کر رہے تو کیوب سیٹ کا بیچ میں کیا ایک رول ہوتا ہے؟
2: کیوب سیٹ جو بیسیکلی ہوتا ہے، کیوب سیٹ ہمارے پاس جو سیٹلائٹ ہے، یہ وہ سیٹلائٹ ہے کہ جس کو ایکچولی ریئل ٹائم میں اسپیس کے اندر لانچ کیا جا سکتا ہے. کیونکہ لانچ کیپسولز ہوتے ہیں اسٹینڈرڈ سائز کے، وہ اسٹینڈرڈ سائز ہوتا ہے 10 سینٹی میٹر ہائٹ، 10 سینٹی میٹر لینتھ، 10 سینٹی میٹر ویٹھ، یعنی کہ 10 سینٹی میٹر کا کیوب. تو بیسکلی یہ ایک اسٹینڈرڈ سائز ہوتا ہے، جو منیمم سائز ہے آپ سیٹلائٹ کو لانچ کر سکتے ہیں. تو یہ اس کیوب کے اوپر آپ بیسکلی کیا کرتے ہیں، نیکسٹ اسٹیپ میں ہمارے جو اسٹوڈنٹس بھی ہیں یہاں پر، وہ کیا کرتے ہیں کین سیٹ سے پھر آگے آتے ہیں اور کیوب سیٹ کے اوپر آ جاتے ہیں. یعنی کہ جو کین سیٹ کا سب سسٹم تھا، سینسرز تھے، کیمرا ماڈیول تھا، انٹینا سسٹم تھے، ان کو کیوب سیٹ یعنی کہ 10 سینٹی میٹر کیوب کے اندر فٹ کرتے ہیں.
1: اچھا.
2: سارے پاور کو پھر آپ گراؤنڈ اسٹیشن سے کیسے کمیونیکیٹ کریں گے. تو آپ کہہ سکتے ہیں کہ دس از ایڈوانس ورژن آف کین سیٹ.
1: ڈاکٹر صاحب، یہ اب جو فلوٹنگ سیٹلائٹ ہے، کیوب سیٹلائٹ ہے، ان سب کو آپریٹ کرنے کے لیے سیٹلائٹ گراؤنڈ اسٹیشن بھی سیٹ کیا جاتا ہے. اس کے بارے میں ایک عام لسنر کو تھوڑا سا مزید آسان الفاظ کے اندر، تاکہ ایک عام لسنر کو بھی سمجھ آ جائے کہ سیٹلائٹ گراؤنڈ اسٹیشن اصل میں ہوتا کیا ہے.
2: تو سیٹلائٹ گراؤنڈ اسٹیشن میں کیا ہوتا ہے کہ آپ کا جو ایک اینڈ آتا ہے، آپ کا اسپیس سیگمنٹ جو کہ اسپیس کے اندر ہے، جس کو ہم کیوب سیٹ یا کین سیٹ کہیں گے، وہ اسپیس میں چلا گیا. دوسرا سیگمنٹ ہوتا ہے گراؤنڈ سیگمنٹ، جو کہ گراؤنڈ پہ ہے، جو جہاں پر آپ اس کو ٹیلی میٹری اور ٹیلی کمانڈ لیتے ہیں، سارے ڈیٹا کو ریسیو کرتے ہیں یا سیٹلائٹ کو کمانڈ دیتے ہیں. تو وہ ہم نے پورا گراؤنڈ اسٹیشن بھی یو سی پی میں بھی ڈیولپ کیا ہوا ہے. اور اس میں جو سب سے جو امپورٹنٹ بات میں آپ کو بتانا چاہوں گا، سامعین کو بھی عرض کرنا چاہوں گا، کہ ریسنٹلی ہم نے کیا کیا ہے کہ ہم نے نووا سیٹلائٹ کے سگنلس کو کیپچر کیا. نووا سیٹلائٹ ایک سیٹلائٹ ہے جو کہ امریکہ نے لانچ کیا ہوا ہے اور فری ڈیٹا کو ایکسیس پرووائڈ کرتا ہے اسٹوڈنٹس کے لیے. تو بیسیکلی وہاں سے ہم نے اس کے ڈیٹا کو ریسیو کیا اور پورے سینٹرل ایشیا کی ہم نے پکچرز کو کیپچر کیا ہے. اور یہ پکچرز جو ہیں فردر جو ہیں ویدر اسٹیشن کی پکچرز ہیں، جس کو فردر آپ یوٹیلائز کر سکتے ہیں فیوچر میں ویدر کی پریڈکشن کے لیے، آپ انوائرمنٹل کنٹرول کے لیے یا ڈیزاسٹر مینجمنٹ کے لیے. تو اس کے لیے آپ کو جو آپ دیکھتے ہیں عام طور پہ خبروں کا حال میں اینڈ پہ جو موسم کی صورتحال آتی ہے، تو یہ وہی والا امیج ہمارے اسٹوڈنٹس نے اپنے گراؤنڈ اسٹیشن سے بھی کیپچر کیا.
1: مطلب کہ یہ تو سوامی ہمارے دیکھ نہیں سکتے، میں اس وقت اس پیج کے اوپر باقاعدہ دیکھ رہا ہوں کہ हमें आइडिया भी नहीं है कि स्टूडेंट क्या क्या इस टाइम उसके लिए फैसिलिटी क्या क्या कर सकता है.
2: बिल्कुल.
1: कि उस यूनिवर्सिटी के अंदर एक इदारे छोटे से इदारे के अंदर बैठे हुए भी वो इतने एक इंटरनेशनली जो सैटेलाइट्स हैं उनको एक्सेस करके उनसे डाटा रिट्रीव कर सकते हैं. तो ये हमारे लिए बहुत बड़ी अचीवमेंट है. वैसे अगर यूसीपी की नहीं पाकिस्तान के लिए एक बहुत बड़ी अचीवमेंट है बेशक नेशनल लेवल के ऊपर एक स्टूडेंट जो है इंटरनेशनली जो है वो एक्सेस कर रहे चीज़ों को.
2: अब ये वाली पोस्ट हमारी जो थी क्या कहते हैं स्पार्को ने बहुत इसको लाइक किया था जो हमारा नेशनल स्पेस सेंटर है.
1: अच्छा, अच्छा.
2: उनका स्पेस अवेयरनेस एंड एजुकेशन ड्राइव है वहाँ पर उधर शेयर की गई है. और इसके तकरीबन एक महीने बाद हमारी उनके साथ स्पार्को के साथ दो चार मीटिंग हुई और रिजॉल्व के साथ हम इन कॉन्टेक्ट आए और हम पहली पाकिस्तानी यूनिवर्सिटी हैं जिन्होंने जिनके स्टूडेंट्स ने अपना रिसीवर डिज़ाइन किया है अपने एंटीना सिस्टम डिज़ाइन किया है और फिर एक सेटेलाइट इमेज को कैप्चर किया है. और हमारा अभी जो है नेक्स्ट प्रपोजल चल रहा है जिसके अंदर हम फर्दर काम करेंगे इसको एनहेंस करने के लिए.
1: तो डॉक्टर साहब जैसा हमने फर्दर आपका काम चल रहा है तो कुछ जो प्रोजेक्ट्स अगर कोई ऑनगोइंग प्रोजेक्ट्स आप लोगों के चल रहे हैं तो
2: हाँ जी
1: उसके बारे में कुछ बताइएगा हमारे सामीन को कि ऑनगोइंग प्रोजेक्ट्स आपके कौन कौन से फिलहाल इस टाइम चल रहे हैं.
2: ऑनगोइंग प्रोजेक्ट्स के अंदर हम डिफरेंट चीज़ों के ऊपर काम कर रहे हैं. यूजुअली हमारा फोकस होता है कि हम किसी तरीके से स्टेम एजुकेशन को इंटीग्रेट करें इलेक्ट्रिकल इंजीनियरिंग के साथ.
1: अच्छा.
2: और उसमें हम फ्रिक्वेंसी मॉड्यूलेटेड कंटिन्यूस वेव रडार्स के ऊपर काम कर रहे हैं जिसके अंदर आपके डायरेक्शनल कपलर्स हैं पावर डिवाइडर्स हैं विवाल्दी एंटीना है और आपके ब्रांच लाइन मिक्सर्स हैं. ये तमाम चीज़ें बिना स्टूडेंट्स हमारे डिज़ाइन करते हैं मैन्युफैक्चर करते हैं और फिर एक रेडार को डेवलप करते हैं और ऑलमोस्ट हमारा ये 70% तक ये रेडार हमने डेवलप कर लिया हुआ है.
1: अच्छा.
2: कुछ इसमें ऑनगोइंग टास्क चल रहे हैं. फर्दर मोर हमने यहाँ पर डिफरेंट किस्म के एंटीनास डेवलप किए हैं कि जो कि ग्राउंड स्टेशन में यूटिलाइज होते हैं और उसके अलावा हमारे पास डिफरेंट एंटीनास हैं कि जो कि कैन सेट की रेंज को एक्सटेंड करते हैं. अब इन एंटीनास के अंदर आपके पास यागी एंटीनास हैं QFH एंटीनास हैं क्रॉस डाइपोल्स हैं. अब ये एंटीनास क्या करते हैं इन्हीं एंटीनास की मदद से हमने नोवा सेटेलाइट का सिग्नल कैप्चर किया और दोबारा उसका इमेज जनरेट किया.
1: अच्छा,
2: इसके अलावा हम क्वाडकॉप्टर्स के ऊपर काम कर रहे हैं. ठीक है. और ये हम यूज़ कर सकते हैं डिफरेंट फॉर्मेशन फ्लाइंग मिशंस के लिए. कुछ RF कंपोनेंट्स हम डिज़ाइन करते हैं फिल्टर्स एंटीना वेव गाइड्स एडॉप्टर्स अरेज इनके ऊपर हम काम कर रहे हैं जो कि बच्चे हमारे एंटीना एंड वेव प्रोपोगेशन का कोर्स पढ़ रहे हैं माइक्रोवेव इंजीनियरिंग का कोर्स पढ़ रहे हैं इलेक्ट्रॉनिक्स का कोर्स पढ़ रहे हैं वो हैंड्स ऑन लर्निंग के लिए इसको यूटिलाइज कर सकते हैं.
1: डॉक्टर साहब मैं जो हूँ ना एक स्टूडेंट भी हूँ तो मैं ना साइंसेज से बड़ा दूर हमेशा रहा हूँ. मैंने बिजनेस ही ज़्यादा पढ़ा लेकिन जैसे मैंने आपकी बारे में आपने मुझे बताया तो मेरा तो खुद बड़ा इंटरेस्ट डेवलप हो गया. मैं ज़रूर इसके ऊपर मज़ीद रिसर्च भी करूँगा और मुझे बड़ा अच्छा लगा ये जान के कि एक नेशनल लेवल के ऊपर एक इदारा इस तरीके से काम कर जैसे आप जैसे फाउंडर्स और टीचर्स मौजूद हैं. तो डॉक्टर साहब से मज़ीद बातें करेंगे एक छोटे से ब्रेक के बाद. सामने कहीं मत जाइएगा सुनते रहिए फैकल्टी और FM 92.6 UCP की दुनिया.